अशोक हरिय वरम हरिय कर्म हरि अजय हरिय भ हरिय भेद हरिय छेद हरिय खंड हरिय भंड हरिय दंड।